0: फतवा गुजार किए हैं। इस ताल्लुक से सेहत की मरकजी वजारत और जम्मू कश्मीर हुकूमत ने एक मफाहमत नामे पर दस्तखत किए हैं। ये तशखीसी आलात मुंतखब शुदा सरकारी तिब्बी इदारों में नस्ब किए जाएंगे। सरकार ने पासपोर्ट की इजराई के लिए दरख्वास्त की फीस में इजाफा किया है। वजारत खारजा के एक नोटिफिकेशन में कहा गया है कि तत्काल स्कीम के तहत पासपोर्ट की इजराई की फीस अब 5,000 रुपए होगी, जबकि मामूल के तहत इजरा किए जाने वाले पासपोर्ट की फीस 3,500 रुपए होगी। फीस की नई शरहों का इतलाक 1 जुलाई से हुआ। वजीर आला उमर अब्दुल्ला ने जम्मू कश्मीर तक पंजाब के रास्ते माल मवेशी पहुंचाने वाली गाड़ियों से मुबैना गैर कानूनी तौर फीस वसूल करने का मामला पंजाब के वजीर आला भगवत मान के साथ उठाया है। एक मकतूब में वजीर आला ने आल कश्मीर होलसेल मटन डीलर्स यूनियन की तरफ से उजागर किए गए ताजरों और ट्रांसपोर्टरों के मसाइल पंजाब के वजीर आला की नोट्स में लाए। उमर अब्दुल्ला ने कहा कि बिलाजवाज फीस वसूल करने से यहां माल पहुंचाने में ताखीर होती है और ट्रांसपोर्टरों निज ताजरों को माली मुश्किलात से दुचार भी होना पड़ता है। इसके साथ ही न्यूज रील का हमारा आज का शुमारा खत्म हुआ। निगरानी आला अशफाक शाह, तरतीब व तहजीब कौशिकी कश्यप, मुधीर और मेजबान शबीरुजमा, रिकॉर्डिंग एडिटिंग आसिफ बशीर, पेशकश रीजनल न्यूज यूनिट आकाशवाणी श्रीनगर।
1: हमारी आवाज आप तक आकाशवाणी श्रीनगर से पहुंच रही है। मीडियम वेव 268.81 मीटर यानी 1116 किलोहर्ट्ज़ और एफएम 103.5 मेगाहर्ट्ज़ पर प्रोग्राम है पायाम सुबह। मैं हूं आपका मेज़बान रशीद निज़ामी, मेरे साथ हैं जहूर अहमद और अनिका रशीद फराश। तो बह वन ये वनकन जन यह वक्त आहूर तो अनिका यह
2: मौसीकी
1: तो मे लटि अत प्रोग्राम मोनमुत पन्न बोजन वाले अर्ज कर्मुत जिस यह प्रोग्राम यह वक्त वनकन ییٚمہِ ساتہٕ أسۍ شُرۍ ٲسۍ بچہِ ٲسۍ سکوٗل گژھان ٲسۍ گلیو منٛز کوچو منٛز ییٚمہِ ساتہٕ أسۍ پکان ٲسۍ دُکانو منٛز گرو منٛز ٲس کٲشرٮ۪ن بٲتن ہٕنٛز آواز گوٗنجان، گرس منٛز اوس ریڈیو آسان، گرس منٛز ٲسۍ آسان یِم پروگرام چلان، پتہٕ ٲسۍ أسۍ بوزان غلام حسن صوف صٲبٕنۍ آواز، کیلاش مہرازی ہٕنٛز آواز یا پرانٮ۪ن گلوکارن ہٕنٛز آواز،
2: چوٗنٛکہِ تمہِ ساتہٕ ٲسۍ نہٕ باقٕے وسٲیِل موٗجوٗد کینٛہہ، موبایل فون اوس نہٕ استعمال، اوسُے نہٕ ایویلیبٕل،
1: تہٕ
2: ریڈوَس پٮ۪ٹھٕے اوس سورُے سون دعوا آسان
1: بِلکُل،
2: تہٕ یِم زَن یِم پرٛانہِ گٮ۪وَن واجنہِ آسہٕ یِمَن اوس نہٕ ریڈیو یِہُنٛد واتُن اوس نہٕ سَہل کینٛہہ، چوٗنٛکہِ زَنان آسہٕ نہٕ تِمَن دۄہَن کٲم کَران تیٖژاہ آفِشَل کٲم کِہیٖنۍ۔
1: بِلکُل صحیح۔
3: اگر أسۍ راج بیگم جی ہِنٛز کَتھ تہِ کَرو، تِہُنٛد ییٚلہِ أسۍ سفر تِہُنٛد بوزان چھِ کہِ تِہُنٛد موسیٖقی ہُنٛد سفر کیٛاہ چھُ روٗدمُت، أسۍ چھِ واریاہ مُشکِلات وٕچھان یِم تِمو چھِ وٕچھمَژ اَتھ سفرَس منٛز، کیٛازِکہِ تَمہِ ساتہٕ اوس زَنانَن ہُنٛد یَتھ فیٖلڈَس منٛز یُن واریاہ مُشکِل۔
1: بِلکُل۔
3: تہٕ سوسایٹی منٛز ٲس نہٕ تیٖژاہ ایٚکسیپٹَنس زَنانَن ہٕنٛز یَتھ فیٖلڈَس منٛز کینٛہہ۔
1: صحیح، بِلکُل صحیح۔ أسۍ کَرو وٕنکیٚنَس بٲتھ اَکھ پے ظہوٗر، تَمہِ پَتہٕ کَرو بیٚیہِ کَتھ۔ یہِ چھِ اَسہِ اَکھ فِمیل سِنٛگَر اَکھ،
2: اہن حظ،
1: سۄ سِنٛگَر ییٚمہِ ساتہٕ یہِ آیہِ، أسۍ چھِنہ وَنان جب ہم صفہِ اول کہِ گُلوکارو کی بات کَرتے ہیں یا تِمن گلوکارن ہٕنٛز یِم زَن واریاہ برونٛہہ آمٕتۍ چھِ، ییٚمہِ ساتہٕ وجوٗدس منٛز آو ریڈیو کٔشیٖر، تَمہِ ساتہٕ یہِ گلوکارا چھِ تَمے وقتٕچ، أمِس تہِ چھُ پیوٚمُت یہِ دٔبزِ تہِ پامہٕ ژالنہِ ییٚمہِ ساتہٕ یہِ گرِ درٛایہِ تہٕ پَتہٕ ریڈیو کُن آیہِ۔ تَمہِ پَتہٕ یُس زَن صِنف ییٚتہِ ٲس، مشہوٗر صِنف ٲس نہٕ تَمہِ ساتہٕ غزل کینٛہہ، مشہوٗر صِنف اوس نہٕ لایِٹ میوٗزِک کینٛہہ، مشہوٗر صِنف ٲس چھکٕر تہٕ روٚف۔ چھکٕر تہٕ رٔوِس منٛز آزمو أمۍ پَنُن فن تہٕ تَمہِ پَتہٕ کٔرٕکھ اکھ بہتریٖن مقام کوٚرُکھ حٲصِل۔ فِلحال بوٗزِو یِہٕنٛزِ آوازِ منٛز ماجوٗر صٲبُن کلام۔ یہِ آواز کۄس چھِ بوٗزِو تُہۍ پرزنٲوا کِنہٕ نہ، تَمہِ پَتہٕ وَنہٕ بہٕ۔

क्योंकि बस शगुन कल्चरल कोई इन्वेजन भी हो, मतलब कोई कल्चरल दारू टू कोई चीज नहीं चाहे से असु खून पीने नहीं दलील बस अगर थुन या बस तुम हुन बिन भी नहीं दलील थुन या बनूनी दलील थुनस छुल कोई बनूनी खून पीनी वे सदा चीज है कोई कल्चरल ई नाम तसु तहजीब जिन क्योंकि बस अगर डॉकून असी कोई दर्ज चीन कोई बही कबीला कोई निसी कोई रवायत इस दलील चल जो लाग असल दलील चाहे खून पीनी दलील ही या हुन बुन बिनी दलील ही या तहजीब तमदुनी दलील ही या पलाई बुनी दलील ही या मुश्किल चुनी दलील ही कुल मिला के मुजबिम रजुन की नु दलीलू चल जोरू मतलब बड़ू एहतियात एहतियात भी थी और बड़ू बस रिच दलीलू अमीर दलीलू चे बस शकून को ते मतलब 2026 से आजू साइनस के तरक्की थी जाकू कोई दिमाग उस हो गए माशाल्लाह को ते लाग मतलब मुठूट सोचा हुई लेकिन इंसान पता है एक चीज जरूर ख्याल चिरन क्योंकि बस क्या तो इन बाश बुरी चले दे क्योंकि मैं ही पहचान ही मोर तो इन बाश सिनल अगर मोर 2 मिनट के लिए फुनाने तक इजाज बल थी बाश ने तक इजाज बल थो समथे बल मोसानी सो मुठुने में बोले मुश्किल ही थी चीनी कचाक बड़ी फकरी दलील ही मोर तो इन कर रियो रसी कम्युनिटी की मतलब नौजवान इस बस से ना दे से करो मुश्किल तो नस्तो इन करो मुश्किल और कोई जा खाबा के सेंटेक तो इन दिशा पता सोची कि मतलब नि बाश कचाक मिष्टी इन बाश कचाक हाथ खाल जरूरी ही बेशक बस ट्रकून को तरक्की जरूरी ही और तरक्की से नला नला अस्टे गया जुनी हूँ साथ सरान सिंदा से दुनिया तो हर साथ उस नला इंसान टेक या जुन जरूरी हूँ उसी को अगर किस्म शक नहीं जिन लेकिन अचाक असुर सोचे उन्हें दुनिया ती हर साथ उस नला या जु असुर ने पा देते तो इस असली चीज अमशुन सामीन जेंग जेंग मिसाल के तौर पर मुसलमानी अगर मानव को ते मतलब हर तरीके से बेरा नजबे एडवांस हास तो असुन ने पते तुम से परटाल खोई तुम सो पमाल छुलू या तुम चेशुम बुलबुल जराबाई अमशुन जिंग जिंग क्योंकि ट्रकिया अक्सर बेहतर वो चीज उछो तुम दिश बोल ऐसा सच मुत उस कोशिश थे यू हमेशा एक कौम कोई मतलब कल्चर या जबान या तहजीब या हुन भी वो खातुम थोन थे ताकि मतलब असी चीज बुझे बस अमल भी तुम जिंदगी बस तुम तुम कोई जिंदगी बस जाके चीज अमलाऊन लेकिन जे हदर डंग अचाक ने बोझ बस अमलाऊन कोशिश बस तुम हर जे का मोशन अगर बस तुम अमशी मुतु अगर चीज अमलवी तो समुतु फायदे असुबे बिलस नुकसान इसलिए हमेशा कोशिश थी कि तुम कोई मतलब चीज या सब जिंदा छिरी हुकोती असी पहचान हुकोती बिन राजुन की नेवानी सो कबीले जो हा कोई कबीला चल जो राजू ساز بارش دو ساز بارش تری ساز بارش مچھوٹ جورو مطلب ایک امیر قبیلہ تصور پہ ہو اور خاص کر کے بیٹ رکون کو تو کوئی ایسی نوجوان پوئی ہی سے تھوڑا بہت نجنگ بلک اشن زبان جو لا دور ہا کیونکہ بیٹ رکون کو تو سوشل میڈیا کوئی سسو لا گا سر اور سوشل میڈیا سے مطلب بیٹ رکون کو تو مطلب لا اثر تھا ہوں اسی زندگی اگر بیٹ چاہیوں تو सोशल मीडिया के जरिए तुम्हें कोई नहीं बाश नहीं जानने से भी उन बस दुनिया तो हर चापा चापा कोना कोने भी नहीं फैल उनके हर एक को सोशल मीडिया एक्टिव हूँ और तुम अगर बारिश बस तुम्हें खून पियो नहीं बारिश तुम बनियो नहीं बारिश या बस ना दे जोक मतलब थो न स्कोर हिंदे सुलो मुठो जोक बुई इंसिन जोक इस्तेमाल थे इंसिन जोक ने थी इंसिन अगर वी चीज बस इंसान से अगर डॉक्यूमेंट थे ना सामीन अगर उन वीडियो हवा बना हुई 2 मिनट हो 1 मिनट हो या पुश मिनट हो या बुजुर्ग जे किसी सस्ती जबान उबारिश खून पियो नहीं बारिश छुल कोई उबारिश योनि कोई बस मतलब क्रम कार थो सो बारिश अगर इंसान से खोज तो سامین مطلب دھری نے جاکوٹک پتا شش ہو کو تھی اسی گورا اونی کوچ کیونکہ بے شکون ایک ٹوریزم بول کوئی خالی ٹوریزم مطلب خالی نہ دشے مو بول کلچرل ٹوریزم کو سر بنا یعنی کہ نہ تو کلچر ٹرک یونی مثال کے طور پر مطلب نہ تو کھوئی کا دائی دین سن پٹو کا دابو ان سن نجا کو خون پیون جو کو سولو اچھا زمینداری کوئی طریقے تین سن وہ کلچرل اینڈ ہیریٹیج کو سیاست بچن لا گزاری کیوں بس گیا حل نال ہی پھیسی مطلب ودا وہ چیز یا مثال کے طور پر جرا پایا اسی روایا دوپٹے جوڑاری چھلا پھسایا مطلب وہ سل صدا پرون چیز کوزن اسی روایت کوئی اسو ہیریٹیج چکو تو بے شک بس کون کی ماحول کوئی سو تبدیل بل ہوں کو تو سوچ گئے انسانی کوئی سے بڑی لی اور سوچ بڑی لائے بڑی لائے انسان کو تو ماڈرن کوئی جدید کوئی چیز یا سنویٹ بوجھو بس کو تو مطلب چالی نہیں کرتا نہیں یا سو پٹیل کھوئی دینی اسو تھوڑا اشرو پشجو سسی دشوش بس کو تو روکتو نس
پینٹ بنو نہ ٹی شرٹ شٹے بنو بہرحال میں چلی رہا کہ مطلب کلچرس ہی نالا نالا یا مت چیز اس نالا یا جن غلط نہیں

0: منصوبہ بندی جیسی کئی سرگرمیوں میں ان کا ملوث ہونے پر دہشت گرد قرار دیتو گیو ہے۔ نائب صدر جمہوریہ سی پی رادھا کرشنن تے وزیر اعظم نریندر مودی نے آج سوامی ویویکانند نا ان کی برسی پر خراج عقیدت پیش کی ہو۔ ایک سوشل میڈیا پوسٹ میں نائب صدر نے ان نا ایک عظیم وطن پرست فلسفی تے روحانی طور پر دور اندیش شخصیت قرار دیتو۔ وزیر اعظم نریندر مودی نے کہو جے سوامی ویویکانند کی روحانی تعلیمات وکست بھارت کا ویژن حاصل کرن میں نوی توانائی کے نال ملکی رہنمائی کرتی رہ گئی۔ تو اس کے نال یہ خبرنامو مکیو اگلو خبرنامو 6:05 پر آکاشوانی تو کشمیری میں نشر وے گو۔ دیو اجازت، رب رکھو۔
1: یہ آکاشوانی کے سری نگر اسٹیشن کی آواز ہے۔ شام کے 6:00 آئیے اب آکاشوانی دلی لیے چلتے ہیں، جہاں سے آپ ہندی خبروں کا بلٹن سنیں گے۔
2: نمسکار، آکاشوانی سماچار کے ساتھ میں منیش شرما۔ پردھان منتری نریندر مودی نے گجرات کے سانند میں سی جی سیمی آؤٹسورسڈ سیمی کنڈکٹر سنیوجن اور جانچ کیندر کا لوکارپن کیا۔ 7,500 کروڑ روپے سے ادھک کے نویش والا یہ کیندر انڈیا سیمی کنڈکٹر مشن کو پروتساہن دیتے ہوئے دیش کی پرودیوگکی ونرمان یاترا میں ایک مہتوپورن پڑاؤ ہے۔ اس اوسر پر الیکٹرانکی اور سوچنا پرودیوگکی منتری اشونی ویشنو نے کہا کہ یہ دیش کا تیسرا سیمی کنڈکٹر پلانٹ ہے۔
3: آج بھارت کا تیسرا سیمی کنڈکٹر پلانٹ چالو ہو رہا ہے۔ ماننے پردھان منتری جی نے 28 فروری کو پہلا پلانٹ چالو کیا اور 31 مارچ کو دوسرا پلانٹ چالو کیا اور آج 4 جولائی کو تیسرا پلانٹ۔ جس تیزی سے ماننے پردھان منتری جی نے کیبنٹ میں 12 پلانٹ اپروو کیے اور 12 پلانٹ میں سے 3 میں کامرشل پروڈکشن چالو ہوا، آج دنیا بھر میں بھارت کی سیمی کنڈکٹر کھمتا پر ایک نیا وشواس اٹھ کھڑا ہوا ہے۔
2: پوری طرح چالو ہونے پر اس کیندر کی وارشک اتپادن کھمتا 5 ارب سیمی کنڈکٹر چپ ہو جائے گی۔ اس سے میموری اور سٹوریج سمادھانوں کی بڑھتی ویشوک مانگ کو پورا کرنے میں مدد ملے گی۔ اس سے پہلے راجستھان کے پشپدرا میں پردھان منتری نے 1,05,000 کروڑ روپے سے ادھک کی وکاس پریوجناؤں کا لوکارپن اور شلانیاس کیا۔ پردھان منتری نے جودھپور ہوائی اڈے کے نئے ٹرمینل بھون کا بھی ادگھاٹن کیا۔ श्री मोदी ने जयपुर मेट्रो के चरण 2 की आधारशिला भी रखी। उन्होंने पचपदरा में देश के सबसे आधुनिक ग्रीन फील्ड रिफाइनरी सह पेट्रोलियम पेट्रोकेमिकल संयंत्र राष्ट्र को समर्पित किया। ग्रीन फील्ड रिफाइनरी तेल, गैस या खनिजों के लिए एक औद्योगिक प्रसंस्करण का केंद्र है। इसे अविकसित स्वच्छ भूमि पर बिल्कुल नए सिरे से बनाया जाता है। प्रधानमंत्री ने कहा कि पचपदरा रिफाइनरी भारत को एक विकसित और आत्मनिर्भर राष्ट्र बनाने की दिशा में एक ऐतिहासिक परियोजना है। श्री मोदी ने कहा कि पश्चिम एशिया के संघर्ष ने 21वीं सदी के सबसे बड़े ऊर्जा संकट को जन्म दिया है। भारत का समय पर लिए गए निर्णय, प्रभावशाली रणनीति और राष्ट्रीय संसाधनों के विवेकपूर्ण प्रबंधन ने देश को इस संकट पर काबू पाने योग्य बनाया है।
4: हमने संकट शुरू होते ही रिफाइनरी के सामर्थ्य पर फोकस किया। औद्योगिक काम के लिए जो गैस बनती थी उसकी जगह रिफाइनरी को रसोई गैस एलपीजी बनाने के लिए कहा गया और 7 दिनों के भीतर भीतर एलपीजी के उत्पादन में बढ़ोतरी हुई। पहले जो 35,000 मैट्रिक टन एलपीजी का उत्पादन देश में होता था, संकट के दौरान वो 54,000 मैट्रिक टन बढ़ गया।
2: श्री मोदी ने राजस्थान सरकार के विभिन्न विभागों में लगभग 54,000 नवनियुक्त युवाओं को नियुक्ति पत्र भी प्रदान किए। रक्षा मंत्री राजनाथ सिंह ने कहा है कि देश का रक्षा निर्यात 38,000 करोड़ रुपए के रिकॉर्ड स्तर पर पहुंच गया है। नई दिल्ली में श्री सिंह ने कहा कि वित्त वर्ष 2013-14 में रक्षा निर्यात 686 करोड़ रुपए से वर्तमान में लगभग 57 गुना बढ़ गया है। उन्होंने कहा कि वृद्धि रक्षा विनिर्माण और प्रौद्योगिकी के क्षेत्र में भारत की महत्वपूर्ण प्रगति और मेक इन